0: So very good progress has been made in our Atmanirbharta as far as shipbuilding is concerned. I just hope that, you know, other two services, especially Indian Air Force, learns their lesson as to how Indian Navy has been able to, you know, get this whole concept right, where you have your Indian Navy officers who are embedded in your shipbuilding right from the beginning.
1: In Sikkim, search and rescue operation is on for the third day today to evacuate people trapped inside the under-construction tunnel of the NHPC Teesta Stage 6 hydroelectric project at Samardung in Namchi district. Official sources said that 12 bodies have been recovered so far and 13 persons are believed to be trapped inside the ill-fated tunnel. Governor Om Prakash Mathur and Chief Minister Prem Singh Tamang Gole visited the accident site yesterday. Chief Minister announced to set up a high-level inquiry to find out the causes of the incident. Mr. Gole further said that the incident might have happened due to the explosion of methane gas and not because of landslides. Delhi Metro Rail Corporation, DMRC, has informed that 16 metro stations have been closed till further instructions due to security reasons in the national capital. These include Lok Kalyan Marg, Rajiv Chowk, Patel Chowk, Ramakrishna Ashram Marg, Barakamba Road, Supreme Court, Seva Tirth, Janpath, Mandi House, Central Secretariat, ITO, Delhi Gate, Indraprasth, Khan Market, Jor Bagh and Shivaji Stadium. However, DMRC noted that the interchange facility will remain available at Rajiv Chowk, Mandi House and Central Secretariat. External Affairs Minister Dr. S. Jaishankar today participated in the Quad Foreign Ministers meeting at Manila in Philippines. In a joint statement, India, Japan, Australia and United States reaffirmed the commitment to strengthen a free and open Indo-Pacific and unwavering support for ASEAN unity and centrality. During the meeting, they focused on regional challenges and opportunities to support the ASEAN outlook on the Indo-Pacific. Key discussion areas include maritime and transnational security, economic prosperity, critical and emerging technologies, and emergency response. They are united in the conviction that peace and stability in the Indo-Pacific maritime domain underpin the security and prosperity of the region. And that is the end of this news bulletin.
2: وزیر اعلی یوگی آدتیہ ناتھ کی صدارت میں کل ریاستی کابینہ کی میٹنگ میں 18 تجاویز کو منظوری دی گئی۔ کابینہ کی میٹنگ کے بعد فیصلوں کا انکشاف کرتے ہوئے وزیر خزانہ اور پارلیمانی امور کے وزیر سریش کھنہ نے کہا کہ کابینہ نے وندھیا ایکسپریس وے کو منظوری دے دی ہے۔ یہ 333 کلومیٹر لمبا ہوگا جو پریاگ راج سے شروع ہو کر بھدوئی سے مرزا پور کے راستے سون بھدر جائے گا۔ اس پر 26,315 کروڑ روپے لاگت آئے گی۔ رانی لکشمی بائی اسکوٹی اسکیم کے تحت گریجویٹ طالبات کو مفت اسکوٹر فراہم کیے جانے کے بارے میں ریاست کے اعلیٰ تعلیم کے وزیر یوگیندر اپادھیائے نے کہا کہ اس اسکیم سے ان لوگوں کو فائدہ پہنچے گا جن کی خاندانی آمدنی کی حد سالانہ 12 لاکھ روپے سے کم ہے۔ اعلیٰ تعلیم کے وزیر نے کہا کہ اس اسکیم سے مستفید ہونے والی طالبات کے لیے ڈرائیونگ لائسنس حاصل کرنا لازمی ہوگا۔ یہ قدم اعلیٰ تعلیم میں لڑکیوں کی شراکت داری بڑھانے اور ڈراپ آؤٹ کی شرح کو کم کرنے کے لیے اٹھایا گیا ہے۔ ہمارے نامہ نگار کی ایک رپورٹ۔
3: योजना के तहत सरकार न केवल स्कूटर बल्कि उसका बीमा, पंजीकरण, हेलमेट, आवश्यक सहायक उपकरण और 4 लीटर पेट्रोल भी मुहैया कराएगी। दिव्यांग छात्राओं, शहीदों की बेटियों और गरीब परिवारों की बेटियों के लिए आय सीमा की शर्त में छूट भी दी जाएगी। राज्य सरकार का कहना है कि ये योजना उच्च शिक्षा में बेटियों की भागीदारी बढ़ाएगी और खासतौर पर ग्रामीण और दूरदराज के क्षेत्रों की छात्राओं के लिए कॉलेजों और विश्वविद्यालयों तक पहुँचना आसान बनाएगी। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
2: इसके अलावा रियासती काबीना ने उत्तर प्रदेश स्टेट रोड ट्रांसपोर्ट कारपोरेशन के बस बेड़े के लिए 250 नए इलेक्ट्रिक बसों की खरीदारी जैसी तजावीज को मंजूरी दे दी। आग और हंगामी खदमात को मजीद मौसर बनाने के लिए 25,78,00,000 रुपए की तजावीज और यूपी आउटसोर्स सर्विसेज कारपोरेशन को 20 करोड़ रुपए के बिलासूद कर्ज की फराहमी के लिए तजावीज की भी मंजूरी दी गई। وزیر اعلی یوگی آدتیہ ناتھ نے کل شراوستی میں 396 کروڑ روپے سے زیادہ کے 83 ترقیاتی منصوبوں کا افتتاح اور سنگ بنیاد رکھا۔ تقریب سے خطاب کرتے ہوئے وزیر اعلی نے کہا کہ حکومت کی کوششوں کے نتیجے میں شراوستی، جو کہ پرجوش اضلاع میں سے ایک ہے، ترقی کی نئی بلندیوں پر پہنچ گیا ہے۔ کل ہی وزیر اعلی نے بہرائچ کے مہسی اور نانپارہ اسمبلی حلقوں کے لیے